0: Coming up next, 101 News Headlines. News Headlines. Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज पीर है, रबीउल सानी की 8 और सितंबर की 21 तारीख। ये रेडियो पाकिस्तान है। तरन्नुम हामिद से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर और वजीर आजम ने आलमी अमन के लिए पाकिस्तान के अज़्म का अदा किया है। सदर ने आर्मेनिया के सदर, हुकूमत और आवाम को उनके 35वें यौम आज़ादी पर मुबारकबाद दी है। पाकिस्तान की मजमूई गैर मुल्की बराह रास्त सरमायाकारी गुज़िश्ता माह बढ़कर 31.60 करोड़ डॉलर तक पहुंच गई, जो गुज़िश्ता 2 सालों में माहाना बुनियाद पर बुलंदतरीन सतह है। सिक्योरिटी फोर्सेज ने खैबर पख्तूनख्वा के जिला हंगू में एक मौसर कार्रवाई के दौरान भारतीय हिमायत याफ्ता फितना अल खवारिज से ताल्लुक रखने वाले 8 खवारिज को हलाक कर दिया है। मारूफ कवाल मकबूल अहमद साबरी की 15वीं बरसी आज मनाई जा रही है। और एशियाई खेलों में खवातीन क्रिकेट टूर्नामेंट का फाइनल कल भारत और श्रीलंका के दरमियान निशिन जापान में खेला जाएगा। और अब खबरें तफसील के साथ। सदर आसिफ अली जरदारी और वजीर आजम शहबाज शरीफ ने बैन अलाक्वामी अमन और अक्वामे मुत्तहिदा की मरकजी हैसियत के साथ एक मजबूत मौसर जामع कसीर अलजहती बैन अलाक्वामी निज़ाम के लिए पाकिस्तान के अज़्म का अदा किया है। आज मनाए जाने वाले अमन के बैन अलाक्वामी दिन के मौके पर अपने अलग अलग पैगामात में उन्होंने कहा कि पाकिस्तान तनाज़ात के पुरम तस्फिये और तनाज़ात की रोकथाम और उनके हल के लिए मुज़ाकरात, सिफारतकारी और इज्तमाई इकदामात पर मबनी एक जामع लाहे अमल की हिमायत करता है। सदर ने कहा कि ईरान और अमरीका के दरमियान तनाज़े के खात्मे के लिए पाकिस्तान की सिफारती कोशिशों को बैन अलाक्वामी सतह पर तस्लीम किया गया है। उन्होंने कहा कि भारत के गैर कानूनी ज़ेर कब्ज़ा जम्मू कश्मीर और मकबूजा फ़लस्तीनी इलाकों समेत जहाँ अकवाम को हक खुद इरादियत से महरूम रखा जाए और सलामती कौंसिल की करारदादों पर अमल दरामद न हो, वहां पायदार अमन कायम नहीं हो सकता। वजीर आजम ने कहा कि पाकिस्तान इलाकाई और बैन अलाक्वामी अमन को फरोग देने में अपने तामीरी किरदार पर फख्र करता है। उन्होंने तमाम शहरियों पर जोर दिया कि वह नफरत, अदम रवादारी और तासुब जैसी मनफी क़ुव्वतों का मुकाबला करने के लिए अपना किरदार अदा करें और हमदर्दी, मुकालमे और बाहमी एहतराम को फरोग दें। उन्होंने कहा कि अमन की सकाफत को मजबूत बनाना हुकूमत, इदारों, सिविल सोसाइटी, मजहबी रहनुमाओं, असातिज़ा, ज़राए अबलाग, बरादरियों और ख़ानदानों समेत सबकी मुश्तरका जिम्मेदारी है। सदर आसिफ अली जरदारी ने आर्मेनिया के सदर, हुकूमत और आवाम को उनके 35वें यौम आज़ादी पर मुबारकबाद दी है। आर्मेनिया के सदर वहागन काचातुरियान के नाम अपने पैगाम में उन्होंने कहा कि पाकिस्तान और आर्मेनिया दो तरफा ताल्लुकात के नए दौर में दाखिल हो गए हैं। सदर आसिफ अली जरदारी ने इस एतमाद का इजहार किया कि दोनों ममालिक के ताल्लुकात मजीद मुस्तहकम होंगे और बाहमी मफाद के मुख्तलिफ शोबों में तआवुन मजीद मजबूत होगा। उन्होंने कहा कि दोनों ममालिक के दरमियान बढ़ता हुआ तआवुन अमन, तरक्की और खुशहाली का बायस बनेगा। गुज़िश्ता माह पाकिस्तान की बराह रास्त बैरूनी सरमायाकारी का हजम बढ़कर 31.60 करोड़ डॉलर तक पहुंच गया है, जो 2 साल के दौरान माहाना बुनियाद पर बुलंदतरीन सतह है। वजीर खजाना के मुशीर खुर्रम शहजाद ने एक्स पर एक पोस्ट में कहा कि इस इजाफे को गैर मुल्की सरमायाकारी के कम अखराज और बिलखसूस चीन, कैनेडा और मुतहदा अरब अमारात से आमद में इजाफे को तकवीत मिली। उन्होंने कहा कि पाकिस्तान में सरमायाकारी और पायदार तरक्की पर मबनी इक्तिसादी इस्तेहकाम एक मुस्बत पेशरफ्त है। निजी हज स्कीम के तहत 17,000 से जायद आज़मीन हज ने पाक हज ऐप के जरिए अपना इंदराज मुकम्मल कर लिया है। ये बात वजारत मजहबी उमूर और बैनुल मजाहिब हम आहंगी के तर्जुमान मोहम्मद उमर भट्ट ने एक बयान में कही। उन्होंने कहा कि अब तक 14 अरब रुपये मजाज हज कंपनियों के अकाउंट्स में कौमी आईटी बोर्ड के डिजिटल हज पोर्टल के जरिए मुंतकिल किए गए हैं, जबकि 6 अरब रुपए वन लिंक और बैंक कार्ड्स के जरिए जमा कराए गए हैं। ترجمان نے کہا کہ پرائیویٹ حج اسکیم کے تحت 54,000 نشستیں اب بھی دستیاب ہیں. انہوں نے عازمین حج کو مشورہ دیا کہ وہ حج آرگنائزر کا انتخاب کریں اور صرف پاک حج ایپ کے ذریعے حج کے پیکج کی ادائیگیاں کریں. عمر بٹ نے خبردار کیا کہ پاک حج ایپ کے علاوہ دیگر ذرائع سے ادائیگیوں میں کسی دھوکہ دہی کی صورت میں وزارت ذمہ دار نہیں ہوگی. انہوں نے کہا کہ حج پورٹل کے ذریعے پرائیویٹ حج اسکیم کے تحت اندراج کی آخری تاریخ 20 نومبر 2026 ہے. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. سیکیورٹی فورسز نے خیبر پختونخوا کے ضلع ہنگو میں مؤثر کارروائی کے دوران بھارتی سرپرستی میں سرگرم فتنہ الخوارج سے تعلق رکھنے والے 8 خوارج کو ہلاک کر دیا. آئی ایس پی آر کے مطابق سیکیورٹی فورسز کے قافلے اور خوارج کے درمیان شدید فائرنگ کے تبادلے کے دوران اپنے دستوں کی قیادت کرنے والے دو بہادر افسران کیپٹن ابو ذر فاروق اور لیفٹیننٹ شیراز بابر نے جوان مردی سے مقابلہ کرتے ہوئے اپنے 4 جوانوں سمیت جام شہادت نوش کیا. علاقے میں موجود کسی بھی دوسرے خارجی کے خاتمے کے لیے آپریشن جاری ہے. آئی ایس پی آر کے مطابق بیرون ملک سے مالی امداد اور سرپرستی سے ہونے والی دہشت گردی کی لعنت کے خاتمے کے لیے عزم استحکام کے ویژن کے تحت دہشت گردی کے خلاف مہم جاری ہے. بیان میں کہا گیا ہے کہ ہمارے بہادر جوانوں کی قربانیاں ہر قیمت پر اپنے وطن کی حفاظت کے ہمارے مضبوط عزم کو مزید مستحکم کرتی ہیں. صدر آصف علی زرداری اور وزیر اعظم محمد شہباز شریف نے ہنگو میں 8 خوارج دہشت گردوں کو ہلاک کرنے پر سیکیورٹی فورسز کو سراہا ہے اور دفاع وطن کے لیے اپنی جانوں کا نذرانہ پیش کرنے والے شہید افسران اور جوانوں کو بھرپور خراج عقیدت پیش کیا ہے. اپنے الگ الگ بیانات میں صدر اور وزیر اعظم نے کیپٹن ابو ذر فاروق، لیفٹیننٹ شیراز بابر اور دیگر اہلکاروں کی شہادت پر گہرے دکھ کا اظہار کیا اور ان کے اہل خانہ سے دلی تعزیت کی. صدر نے کہا کہ ہمارے بہادر بیٹوں کی قربانیاں ملک سے دہشت گردی کو جڑ سے اکھاڑ پھینکنے کے قومی عزم کو مزید مضبوط بناتی ہیں. وزیر اعظم نے کہا کہ قوم شہید افسران اور جوانوں کو بے مثال شجاعت کا مظاہرہ کرنے پر سلام پیش کرتی ہے. ملک بھر کے 115 اضلاع میں پولیو کے خاتمے کے لیے ایک ہفتہ دورانی کی ذیلی قومی مہم آج سے شروع ہو رہی ہے. اس مہم کے دوران 5 سال تک کی عمر کے 3,10,00,000 بچوں کو حفاظتی قطرے پلائے جائیں گے. یہ مہم بلوچستان، گلگت بلتستان، اسلام آباد، خیبر پختونخوا، پنجاب اور سندھ میں چلائی جائے گی. اس دوران ایسے علاقوں پر جہاں بچوں میں پولیو وائرس کی منتقلی کا زیادہ خطرہ ہے خصوصی توجہ مرکوز کی جائے گی. اسرائیلی فوجیوں نے مشرقی یروشلم کے قصبے بدو پر دھاوا بول دیا اور ایک مسجد میں نمازیوں کا گھیراؤ کر لیا. ادھر مقبوضہ مغربی کنارے میں حالات اس وقت کشیدہ ہو گئے جب ایک مشتبہ فلسطینی نے ایک اسرائیلی آبادکار کو گولی مار کر ہلاک، جبکہ اسرائیلی فوجیوں نے ایک کار سوار فلسطینی کو شہید کر دیا. یمن کے مرکزی صوبے البدایہ میں سرکاری افواج نے حوثی جنگجوؤں اور ان کی جنگی ساز و سامان کو نشانہ بنایا. سرکاری افواج نے ابنائے باب المندب کے قریب جنوب مغربی صوبے تائز میں حوثیوں کا ایک ڈرون بھی مار گرایا. ادھر صوبے تائز میں متعدد محاذوں پر حکومتی افواج اور حوثیوں کے درمیان جھڑپوں کی اطلاعات ہیں. معروف قوال مقبول احمد صابری کی 15ویں برسی آج منائی جا رہی ہے. انہوں نے 1970 کی دہائی میں اپنے بھائی غلام فرید صابری کے ہمراہ قوالی کا آغاز کیا اور شہرت کی بلندیوں تک پہنچے. مقبول احمد صابری نے ابتدائی طور پر موسیقی کی تعلیم اپنے والد استاد عنایت حسین صابری اور بڑے بھائی غلام فرید صابری سے حاصل کی. بھردو جھولی میری یا محمد اور تاجدار حرم ان کی معروف قوالیاں ہیں جنہیں بہت زیادہ پذیرائی ملی. انہیں صدارتی تمغہ حسن کارکردگی سے نوازا گیا. مقبول صابری 2011 میں آج کے روز جنوبی افریقہ میں انتقال کر گئے تھے. ایشیائی کھیلوں میں خواتین کرکٹ ٹورنامنٹ کا فائنل کل بھارت اور سری لنکا کے درمیان نسشین جاپان میں کھیلا جائے گا. میچ دن 10 بجے شروع ہوگا. پاکستان کل اسی مقام پر تیسری پوزیشن کے لیے پلے آف میچ میں بنگلہ دیش کے مد مقابل ہوگا. یہ میچ صبح 5 بجے شروع ہوگا. اور موسم، محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم خشک، جبکہ میدانی علاقوں میں دن کے اوقات میں گرم رہنے کا امکان ہے. تاہم شمالی پہاڑی علاقوں میں سہ پہر کے وقت مطلع جزوی طور پر ابرآلود رہنے کی توقع ہے. آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجۂ حرارت، اسلام آباد 21 ڈگری سینٹی گریڈ، لاہور 24، کراچی 28، پشاور 25، کوئٹہ اور مظفر آباد 19، جبکہ گلگت اور مری 14 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک، جبکہ جموں میں گرم اور خشک رہنے کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ میں 12 ڈگری سینٹی گریڈ، جموں 23، لہ 4، جبکہ اننت ناگ اور شوپیاں میں 13 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.